कार वरन पेख असरूप सो एको एको शब्द विडाणी साच बिना सूचा को नाही नानक अकथ कहानी कित कित विद जग उपजय पुरखा कित कित दुख

ज्यो पतरी सूरज किरण जोत त्यो कट कट रमैया ओत पोत एको हर रविया सर्व थाए गुर सब दी मिली है मेरी माए रहाओ कट कट अंतर एको हर सोए गुर मिलिया एक प्रगट होए एको एक रहा परपूर साकत नर लोभी जाने दूर एको एक वरत हर लोए नानक हर एको करे सो होए।

सब एक समाए समावे गो, एको रूप एको बहुरंगी, सब एकत बचन चलावे गो, गुरुमुख एको एक।